0: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र आज पनि हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमलाई पनि हामीले दुई चरणमा विभाजन गरेका छौँ. पहिलो चरणमा हामीले कुराकानी लिएर आएका छौँ तपाईँहरूको माझमा र दोस्रो चरणमा हामीले तपाईँहरूका धेरै पत्रहरू पनि प्राप्त गरेका छौँ र केही जानकारीहरू र मिठा मिठा गीत सङ्गीतहरू राखेर आजको एक घन्टा हामी तपाईँहरूको माझमा रहनेछौँ र अब नै हामी लाग्न चाहन्छौँ आजको यस कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ. श्रोता साथीहरू, हामी लागिरहेका छौँ कुराकानीतर्फ र कुराकानीमा हामीलाई साथ दिँदै हुनुहुन्छ एकजना हङकङकी वरिष्ठ भनौँ होइन, हङकङमा चाहिँ एकदमै लामो समयसम्म बसिराख्नु भयो कि खुसी गुरुङ हुनुहुन्छ उहाँ चाहिँ, र उहाँको परिचय चाहिँ एकदमै धेरै छ, एकदमै मल्टिपल काम गर्नुहुन्छ. अनि हाम्रो खुसीजीलाई चाहिँ हाम्रो रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा स्वागत छ.
1: थ्याङ्क यू सो मच डक्टर टिकाजी हजुरलाई पनि र मलाई यहाँसम्म बोलाएर केही शब्दहरू व्यक्त गर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु. सन्देश
0: साप्ताहिक
1: परिवारलाई र सम्पूर्ण हङकङमा रहनुहुने हाम्रो
0: नेपाली दाजुभाइ
1: सङ्घ संस्था र सम्पूर्ण दिदी दाई भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले नै गरेर म यहाँ छु होइन, र हरेक प्रोग्राम हरेक कार्यक्रमहरूमा उहाँहरूले नै उहाँहरूको उपस्थितिले नै मेरो सुन्दर बनाइदिनुहुन्थ्यो, सफल बनाइदिनुहुन्थ्यो र आज म यहाँ छु.
0: हजुर, जस्तो अब मैले हजुरको परिचय चाहिँ खासै अब दिन, हजुर चाहिँ मल्टिपल काम गर्नुहुन्छ, इभेन्ट म्यानेज गर्नुहुन्छ, अनि फिल्म बनाउनुहुन्छ, अनि अब हङकङमा र नेपालको विभिन्न कलाकारहरूसँग पनि कोअर्डिनेट गर्नुहुन्छ, डान्स युनिभर्सको पनि तपाईँ अर्गनाइजर कोअर्डिनेटर के हो होइन, हाम्रो नेपालको हाम्रो हङकङको चेली होइन रिस्ता गुरुङले पनि जितेर आउनु भइसकेको छ,
1: हाम्रो टोपराज
0: हजुर टोपराज तामाङजी होइन, हजुरको परिचय दिनुहोस् न अलि.
1: यस्तो खुसी गुरुङ हो मेरो चाहिँ है, हजुर जस यहीँ हङकङमै रहँदैछु धेरै लामो समय भयो र सायद हुन त म एउटा खेलाडीको नाताले पनि होला होइन, त्यो खेलाडी भएको टाइममा चाहिँ मैले एउटा टिम म्यानेजर हुने मौका पाएको थियो
0: होइन,
1: अनि त्यो टिम म्यानेजर हुँदाखेरि मैले केही अनुभव बटुलेको थियो, अनि त्यही टिम म्यानेजर भएको अनुभवलाई नै मैले यो हङकङमा चाहिँ म्यानेजमेन्ट गरेर केही होइन केही गर्दैछु र कति त सफल पनि भएको छ र बिस्तारै हुँदैछ.
0: कस्तो खालको इभेन्टहरू हजुरले मेनली अर्गनाइज गर्नुहुन्छ, म्यानेज गर्नुहुन्छ?
1: यस्तो छ, मैले यही गर्छु भनेर चाहिँ म गर्दिनँ कहिले पनि होइन, किनभने म मैले सुरुमा चाहिँ म फेसन सो गरेको थियो 2015 फेसन सो गर्दाखेरिमा हाम्रो हङकङमा भएको जुन टिनेजर नानीहरू 15-16 वर्षको नानीहरूलाई म यो मात्रै कम्युनिटीहरूमा त्यहाँबाट चाहिँ मैले स्टार्ट गरेको थियो, अनि नानीहरू धेरै ह्याप्पी भएको थियो र सो पनि राम्रो भएको थियो. त्यसपछि चाहिँ मैले ल यो फिल्डमा चाहिँ म यिन अलिकति अगाडि बढ्नुपर्छ, किन म त खेलाडी हो होइन, घरमै बसेर त भएन, जिन्दगी लामो छ भनेर चाहिँ म चाहिँ अलिकति अगाडि बढ्दा फेरि एउटा मैले अनाथ बच्चाहरूको कहानीमा चाहिँ एउटा नेपाली मुभी चक्लेट भन्ने बनायो, त्यो पनि हङकङमा सो गर्दा सबैले मन पराउनु भयो, किनकि त्यो एउटा के अरे सोसियल टाइपको थियो होइन. त्यसपछि नि कतिपय हाम्रो दाजुभाइहरूले प्रोग्राम गर्दाखेरिमा खुसी यस्तो के गर्ने होला यसलाई यसरी कसरी गर्ने होला म्यानेज भन्ने बेलामा नि कति कुराहरू मैले सपोर्ट हेल्प गरेको थियो. त्यस्तै गर्दै गर्दै जाँदाखेरि म धेरै गरेँ, तर लास्ट इयर चाहिँ मलाई एउटा डान्स युनिभर्स भन्ने यो हाम्रो युएसएको अर्गनाइजरहरूको उसले चाहिँ मलाई एउटा प्रस्ताव दिनु आउनु आयो, अनि त्यसपछि यो चाहिँ नेपालमा लगेर चाहिँ हामीले कम्पिटिसन गर्ने यो चाहिँ यस्तो यस्तो भनेपछि मैले हाम्रो जति पनि हङकङमा रहनुहुने हाम्रो नानीहरूले चाहिँ स्टुडियो खोलेर उहाँहरू चाहिँ बसी स्टुडियो खोल्नुभएको नानीहरूलाई भेट्यौँ, भेटेपछि यस्तो यस्तो छ यसलाई हामीले गर्दा कस्तो हुन्छ होला भन्दाखेरि उहाँहरू पनि ह्याप्पी भयो, हामी गर्ने दिदी भन्नुभयो ओके भनेपछि हामीले त्यसलाई चाहिँ ओके गरायौँ, ओके गराएर पठाएपछि उहाँहरू हङकङमा अडिसनको लागि आउनुभयो, र अडिसनको टाइममा चाहिँ हामीले एउटा मिट एन्ड ग्रेट पनि राखेको थियो सायद एक दुई दिन अगाडि. अनि त्यो एक त्यो मिट एन्ड ग्रेटमा मैले एउटा डिजाइन गरेको थियो केकमा, सायद एकदम हिट पनि भएको थियो होला त्यो फोटो है. त्यसमा चाहिँ यस्तो दुई तला उस थियो, त्यसमा चाहिँ मैले फोटो राखेर डान्स युनिभर्स अनि मेरो भोइस युनिभर्स भनेर राखेको डिजाइन थियो एउटा. अनि त्यो मिट एन्ड ग्रेटमा मेरो सबै सङ्घ संस्थाको र जिल्लावासीहरू जातीयहरू मैले इन्भाइट गरेँ, किनभने भोलिको दिनमा हाम्रो नानीहरूले भाग लिँदाखेरिमा सबै जातिहरू हुन्छ, सबै जिल्लाकोहरू हुन्छ भनेर मैले उहाँहरू सबैलाई समेटेर बोलाएको थियो मिट एन्ड ग्रेडमा. र त्यतिखेर नि सबैबाट मैले राम्रै पोजिटिभ उस नै पाएँ. त्यसपछि अडिसन गरिसकेपछि हामी ल नेपाल जाने भने गयौँ, तर मैले अरूले जस्तो कोर्डिनेट गरिदियो अनि छोडिनँ मैले, किनभने मेरो कर्तव्य हो अब सकेसम्म नानीहरूलाई चाहिँ विनर या त होइन त्यहाँ गएर पनि मैले सपोर्ट गर्नुपर्छ भने म आफै नेपाल गएँ. गएर त्यहाँ धेरै कुराहरू सिकेँ होइन, सिक्दै जाँदाखेरिमा विनरै बनायौँ र एक भोइसमा चाहिँ फर्स्ट रनर अप, के अरे डान्स युनिभर्समा चाहिँ विनर भयो. त्यतिखेर यति धेरै गाह्रो थियो है,
0: गाह्रोहरू चाहिँ के गाह्रो थियो, किनभने अब हामी त हङकङको मान्छे होइन, अब हाम्रो देशै छोडेर आएको हुन्छ होइन, अनि नेपाल त्यत्रो नेपाल देशकै रिप्रेजेन्ट, अब त्यहाँ त कति धेरै कम्पिटिसन हुन्छ नि त होइन, डिफ्रेन्ट देशको भयो, कतिको गाह्रो भयो हाम्रो हङकङलाई जिताउनको लागि र के च्यालेन्ज थियो, कसरी ओभरकम गर्नुभयो?
1: जिताउनु भन्दा पनि हामीले हाम्रो नानीहरूलाई चाहिँ एकदम सम्झाउनु पर्छ रहेछ मेन कुरा, किनकि हाम्रो नानीहरूले यहाँ त्यति धेरै के बुझेको हुँदैन नि त
0: नेपालको बारेमा है,
1: त्यो खट्न सक्नुहुन्न नि त कतिपय. तर त्यो नानीहरू उहाँहरू जानुभएको उहाँ नानीहरूलाई चाहिँ ल यस्तो है केही नहो छु भन्ने टाइपको हौसलाले दिएपछि चाहिँ उनीहरू चाहिँ खट्ने क्या, मेन कुरा त्यो रहेछ नि त. त्यसपछि उहाँहरू तल तल तल पुगेपछि चाहिँ लास्टमा चाहिँ भोटिङको टाइममा नि धेरै हुँदो रहेछ, जस धेरै गाह्रो भएको थियो तर पनि विनर भयो, जितायौँ. नानीले पनि नानी हाम्रो यहाँ जानेले पनि धेरै मिहिनेत गर्नुभएको थियो र जितेर आउँदाखेरिमा एउटा छुट्टै होइन मैले भने नि त म सायद खेलाडी भएर पनि होला कि, मलाई सजिलोरी कुनै चिज पाउँछ नि त्यो मजा नै आउँदैन साँच्चै भन्नुपर्दा है, किनभने जब हामी यो चिज कसरी गर्ने त हुन्छ नि त, गाह्रो पनि हुन्छ अप्ठ्यारो नि सबै चिज आउँछ, तर त्यो जितेपछि कस्तो मजा आउँछ होइन. मलाई त्यो विनर भएर आउँदाखेरिमा यस्तो आनन्द अर्कै आनन्द आएको छ त्यो साँच्चै भन्नुपर्छ. र त्यसपछि फेरि अहिले त्यो नानीहरूले पनि राम्रो गरिरहेको छ,
0: त्यही त अहिले त मुभी नै खेलिरहनु भएको छ होइन, रिश्ता गुरुङ अस्ति पनि आउनुभयो होइन मुभीमा सुट गर्नुभयो, त्यसको पनि थोरै सेयर गरिदिनु.
1: यस्तो छ खासमा त्यो हङकङमा सुट गर्ने नै त्यस्तो उस थिएन, अचानक त्यो सुट यहाँ गर्नुपर्ने भयो. तर मैले के बुझ के एउटा अनुभव चाहिँ बटुल्यो भने भोलिको दिनमा हाम्रो नेपाली फिल्म इन्डस्ट्रीले ल हङकङमा सुट गर्नु पर्यो सानो क्लिपहरू भन्यो भने त्यो चाहिँ त्यति धेरै गाह्रो चाहिँ नरहेछ, सक्दो रहेछ भन्ने कुरा चाहिँ अनुभव भयो. अब त्यो चाहिँ स्टोरी हेरेर होइन, अब धेरै ठुलो त सक्दैन होइन, त्यो त अब अन्य हङकङ सरकारसँगै अथोरिटी लिनुपर्ने हुन्छ, तर केही हदमा चाहिँ हामीले सक्दो रहेछ त्यो सकेर राम्रो गरेर पठायौँ, खुसी छु त्यसमा.
0: अनि अब हाम्रो कतिजनाले सुन्दै हुनुहुन्छ होला हजुरलाई होइन, भोलि अब उहाँहरू पनि अब सायद अब त्यस्तो खालको अब इभेन्टहरू गर्न खोज्नु भएको होला, अनि त्यसपछि अब नेपालतिर पनि अब जस्तो कति धेरै कम्पिटिसन भइरहेको छ नि त होइन, त्यहाँ जाँदाखेरि के तयारी गर्नुपर्छ त्यो पनि सेयर गरिदिनु न.
1: तयारी भन्ने कुरो अब कस्तो हुँदो रहेछ भने मैले तपाईँ नाच्नुहुन्छ भने नाचेको मान्छे छ भने तपाईँको बडी चल्छ नि त अन्त डान्सको, तर नेपालको राम्रो कोरियोग्राफरले तपाईँलाई सिकायो भने त्यो मजाले सिकिँदो रहेछ होइन. जस्तो हाम्रो नानीहरू कति नानीहरू हुनुहुन्छ
0: नाचिरहने बहिनीहरू, आई मिन यो डान्सको पनि एउटा ऊ छ नि त होइन, स्टुडियोहरू खोलेर थुप्रै बहिनीहरूले
1: हजुर जस्तो नानीहरू नाचिराख्नु भएको छ नि अहिले, भोलिको दिनमा यस्तै भाग लिएर नेपाल गयो भने उनीहरूले नै कोरियोग्राफर दिनुहुन्छ होइन, त्यो कोरियोग्राफरले सिकेको चिज किनभने उनीहरू त नाच्न आउँछ नि त
0: उनीहरूको
1: बडी चल्छ नि त हाम्रो पो चल्दैन उनीहरूको त चल्छ उहाँले सिकाएपछि उनीहरू ट्याप ट्याप ट्याप ट्याप टिप्ने क्या त्यो

0: एउटा छ नानीहरूमा त्यो सक्छ
1: र
0: सेकेन्ड कुरा चाहिँ हामीले खटेर हुन्छ नि इख लिएर म सक्छु पर्छ जस्तै हाम्रो यहाँको नानी गर्छ नि त होइन त्यो गर्नु हुँदैन र हामीले उहाँलाई ह्यान्डल गर्दा हामीले सिकाउनु पर्छ उहाँलाई चाहिँ हौसला दिनुपर्छ म छु होइन नातिनु कहाँसम्म पुग्छ पुग्छ जस्ट तपाईँ मेहनत गर्नुहोस् भन्ने टाइपको हामीले हौसला पनि दिनुपर्छ
1: जस्तो अब यसलाई चाहिँ म के जोड्न मन लाग्यो भन्दाखेरि जस्तो अब यो नाच्ने गाउने भनेको त हाम्रो संस्कृतिसँग जोडिएको कुरा हो नि त यसलाई अब जसरी प्रमोसन गर्दै हुनुहुन्छ तपाईँले होइन तपाईँलाई चाहिँ के लाग्छ कसरी चाहिँ अब नेपाल र हङकङ कनेक्ट गरेको छ अनि हङकङमै बसेर पनि हाम्रो बहिनी भाइ बहिनीहरू जुन नाचिरहेको छ नि उनीहरूले चाहिँ कसरी आफ्नो संस्कृतिलाई चाहिँ अब जोगाइराख्न सहयोग गरेको छ जस्तो लाग्छ
0: मैले चाहिँ के सोचेछु भने जब मेरो डान्स युनिभर्समा मेरो पाँचजना नानीहरू सेलेक्ट भयो
1: हङकङबाट है
0: होइन मैले त्यो पाँचैजनालाई चाहिँ मैले हाम्रो कल्चरल गीत जस्तो हाम्रो कौडा भयो चुड्काहरू भयो त्यो गीत चाहिँ उहाँलाई एकुन्टमा म्युजिक भिडियो खेलाउने मेरो सपना पनि जोस् त्यो इच्छा छ र म यसले एउटालाई त दिइसकेँ जस्तो हाम्रो के भन्छ अरे रिस्ता ऊ जित्ने बित्तिकै मैले एउटा हङकङको चिनो भनेको थियो होइन त्यो पनि सुपर डुपरी भयो तपाईँलाई थाहा होला र अस्ति एउटा मैले फेरि के गरेँ भने हाम्रै हङकङको भाइहरू म नायक भाइहरू गुरुङ कलाकारलाई नेपालबाट ल्याएर केही हदमा मङ्किलमा हाम्रो इस्ट पुरै कल्चर टाइप सुट गरेर राखेको छु त्यही पनि अब केही दिनमा या केही उसमा त्यो पनि रिलिज गर्छौँ र मैले त्यसरी जोडिरहेको छु मलाई पनि साह्रै मनपर्छ
1: सानोमै
0: म गाउँमा हुर्केको मान्छे तर सानोमै म गेममा लागेँ
1: क्या
0: मैले कहिले पनि त्यस्तो चुड्का नाच्ने होइन गाउँघरमा त के हुन्छ अब पूजाआजा हुन्छ होइन त्यस्तो म गइनँ क्या अनि पछि गेम सकेपछि मात्रै मैले यो फिल हेर्दाखेरि साह्रै रमाइलो लाग्यो मलाई अनि त्यसपछि मलाई चाहिँ साह्रै मनपर्छ यो चिजमा चाहिँ र फाफिरहेको छ नि जस्तो लाग्यो मलाई होइन
1: किन हजुरको मैले देखिरहन्छु क्या एकदमै धेरै आफ्नो कल्चरहरू प्रमोट गरिराख्नु भएको छ होइन अनि जस्तो अहिले चाहिँ अब नयाँ भाइ बहिनीहरूले पनि एकदमै टपक्कै टिपेर होइन पुरै नेपाली गीतमा नाचिरहन्छ हङकङको डिफ्रेन्ट डिफ्रेन्ट त्यो पार्कहरूमा गएर होइन त्यहीमा अब हजुर पनि इन्भल्भ हुनुहुन्छ
0: अब मैले भने नि अस्ति हामीले सुट गर्दाखेरिमा हामीले स्टुडियोको नानीहरू 11, 12, 13 जना हो कि 14 जना नानीहरूलाई नचाएको छु क्या
1: त्यही त होइन
0: कस्तो देख्छ अब त थाहा हुन्छ नि त उहाँले यस्तो राम्रो त्यो डाइरेक्टरले नि भन्नुभयो क्या नेपालको डाइरेक्टर हङकङको नानीहरूले पनि यस्तो केही टेक नै लिएन जस्तो राम्रो नाचेको भनेर भन्नुभयो
1: क्या
0: त्यही भएर चाहिँ अब केही दिनमा हामीले रिलिज गर्छौँ
1: होइन
0: हाम्रो त्यो नानीहरू किन हामी ह्याप्पी हुनुपर्छ हाम्रो नानीहरूको लागि गरिरहेको छौँ
1: उनीहरूलाई चाहिँ अब इम्पावर गर्ने कुरा होइन
0: जस्तो अब पार्कमा नाच्नु र एउटा म्युजिक भिडियोमा नाच्नु फरक हुन्छ नि त होइन
1: त्यो प्लेटफर्म चाहिँ हजुरले दिनुहुन्छ
0: होइन म त यो फिल्डमा हुन्जेल मेरो सास हुन्जेल म त यसमै हो किन मेरो बानी नै परिसक्यो है मलाई त्यस्तो ए धेरै कमाउला यो त्यो छैन मलाई किनभने सायद खेलाडीमा त्यो हुँदैन होला
1: जस्तो अघि हाम्रो अब हामी यहाँ कुरा गर्दा गर्दा चाहिँ हजुरले एउटा एकदम इन्ट्रेस्टिङ कुरा गर्नुभएको थियो क्या खेलाडी भइसकेपछि चाहिँ हामीले नयाँ जेनेरेसनलाई कसरी हुन्छ उनीहरूलाई चाहिँ ग्रो गर्न हेल्प गर्नुपर्छ हामी आफैले त्यो पनि गर्छु होइन त्यहाँ ब्याक गएर म गर्छु भन्न चाहिँ हुन्न भन्ने टाइपको भन्नुभएको थियो नि त्यो सेयर गरिदिनु
0: हो कस्तो भयो भने मैले नि सिकेको म 3 चोटि नेसनल गेम खेल्दाखेरिमा एकचोटि जितिसकेपछि त्यो खेलाडीले चाहिँ कहिले पनि फेरि तल झर्दैन क्या जस्तो आज जित्यो नि त फेरि म नेसनल गेम खेलिसक्यो क्षेत्रीय जितेर नेसनल खेलिसक्यो तर म तल फेरि क्षेत्रीय गएर खेलेर हार्यो भने त्यसको मान्यता हुँदैन क्या यदि म जित्छु नि क्षेत्रीयमा भन्यो भने जित्ने कन्फिडेन्ट भयो भने मात्रै उसले जोइन गर्छ होइन नत्र जोइन गर्दैन उसले त किन ऊ सकेसम्म त्यहीँ बस्छ कि त इन्टरनेसनलमा जोइन गर्छ त्योभन्दा माथिको लेभलमा जोइन गर्छ तर तल चाहिँ उसले जाँदै झर्दैन क्या त्यही जस्तो मैले भने नि डान्स युनिभर्स मैले जितेर आएँ नि त फेरि अब हामी सायद यसको जस अब चाँडै नै सुरु गर्दैछ तर त्यसमा म कहिले अब खासै सपोर्ट त गर्छु तर पहिलाको जस्तो चाहिँ म

0: उसने गर्दन चाहिँ गर्दैन किन गर्दैन त भन्दाखेरिमा म अलरेडी विनर भइसक्यो नि त
1: हो
0: होइन अर्कोचोटि त विनर हुन्छ या हुँदैन थाहा छैन नि त
1: होइन
0: माहौल के होला समय के होला त्यही भएर चाहिँ म यता एज अ मैले चाहिँ खेलाडीको नाताले बुझेको अनुसारमा चाहिँ म चाहिँ त्यस्तो गर्छु मलाई चाहिँ त्यस्तो लाग्छ त्यस्तो गर्छु म चाहिँ
1: भनेको चाहिँ अर्को तरिकाले भन्दाखेरि चाहिँ अब जस्तो अब तपाईँ एउटा ठाउँमा अचिभ गरिसकेपछि चाहिँ नयाँले गरोस् न त्यो होइन
0: त्यही भएर त मैले हाम्रो नानीहरूलाई सिकाइराखेको छु नानीहरूलाई नै मैले अगाडि बढाइरहेको छु होइन जस्तो त्यही मैले भनेको छु उहाँलाई पनि म तिमीहरूलाई सपोर्ट गर्छु अबको कसरी विनर बनाउने कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईँहरू अगाडि बढ्ने भनेर मैले भनेको पनि छु उहाँलाई
1: जस्तो तपाईँलाई चाहिँ हामीले एउटा लिडरमा हुने
0: मलाई
1: अब हो कि तपाईँ त्यति साह्रो ओपनली मैले यस्तो गरेँ भनेर चाहिँ कहिले भन्नु
0: भन्दैन म
1: कहिले पनि भन्नुहुन्न होइन नलेख्नुहुन्छ नभन्नुहुन्छ होइन तर तपाईँले जुन हामीले देखिराख्छौँ क्या तपाईँले कसरी ब्याकअपमा सपोर्ट गरिराख्नुहुन्छ युथहरूलाई अब किनभने हङकङमा कतिजना नाच्नुहुन्छ तर उहाँहरूलाई चाहिँ अब नेपालसँग कनेक्ट गऱ्यो भने त जस्तै रिस्ता गुरुङकै कुरा गर्दाखेरि उहाँ हङकङमा मात्र लिमिट भएको भए चाहिँ अहिले जुन अपर्च्युनिटी उहाँले पाउनुभएको छ सायद त्यो अलिक कम पाउनुहुन्थ्यो होला अथवा नपाउनु पनि सक्थ्यो
0: एउटा कुरा के छ भने लिडरको हातमा धेरै ठुलो हात हुन्छ लिडरले कसरी चलाउने त उसलाई भन्ने कुरा हुन्छ होइन लिडरले ऊबाट फाइदा पनि लिन सक्छ बेफाइदा पनि लिन खोज्छ मान्छे लिडरले चाहियो भने उसले आफ्नो लागि मात्रै फाइदा पनि लिन
1: खोज्छ
0: मैले कहिले पनि फाइदा लिन खोजिनँ हुन त थोरै त हुन्छ नै अफकोर्स होइन हुन्छ तर पनि किनभने म मैले गरेको यो म
1: ऊ भयो भन्ने टाइपको हुन्छ नि कति मान्छेहरू
0: छैन कहिले पनि
1: त्यही त अब जहिले पनि हजुरलाई ब्याकमा देखिरहेको हुन्छ कहिले पनि मैले यो गरेँ ऊ गरेँ भनेर त्यो खालको
0: म सानैदेखि मैले भने नि त म सानैदेखि अर्कै टाइपको थिएँ म केटा टाइपको थिएँ म किनकि म 15-20 जना केटाको अगाडि पनि म बस्न सक्छु किनभने म केटालाई इज्जत गर्छु नि त होइन
1: भनेको के हो
0: भन्न मतलब अब कतिपय हाम्रो दिदी बहिनीहरू चाहिँ हे यत्रो केटाको अगाडि कसरी बस्नु भन्ने हुन्छ नि त तर केटाहरूले बस्नुमै के पनि त हुँदैन उहाँले तपाईँ राम्रोसँग बस्नुहुन्छ उहाँ भने उहाँले पनि मिठो बोल्नुहुन्छ होइन तपाईँ अलिकति अर्कै टाइपको गर्नु व्यवहार गर्नुभयो भने उहाँले पनि त्यस्तै गर्नुहुन्छ नि त त्यही भएर म चाहिँ एकदम रेस्पेक्ट गर्छु
1: आत्मविश्वास
0: तपाईँलाई थाहा छ त होइन हाम्रो नेपालीहरूले दिदी बहिनीहरू कति धेरै केटाहरू छ कसरी जानु भन्ने हाँसेर या त त्यस्तो नेगेटिभ त होइन त्यसरी भन्नुहुन्छ नि त तर मलाई चाहिँ के लाग्छ म चाहिँ एकदम रेस्पेक्ट गर्छु केटाहरूलाई
1: भनेको एकदमै अब छोरा मान्छे हुँदा भनेको चाहिँ तपाईँलाई चाहिँ के लाग्छ भने छोरा र छोरी मान्छे र छोरा मान्छे एउटै हो
0: एउटै हो
1: जुन हाम्रो समाजले अब हुन्छ नि छोरी मान्छेले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने कुरामा चाहिँ तपाईँ
0: मैले भने त म सानैदेखि म बाँसुरी नै राम्रो बजाउँथेँ क्या होइन सानोमा म गीत पनि गाउँथेँ स्कुलको टाइममा
1: है
0: तर म गेम पनि खेल्थेँ मेरो दाइ पनि देब्रे सर्टर हुनुहुन्थ्यो भलिबलको म गेम खेल्ने कारणले चाहिँ अलिकति केटा टाइपकै थिएँ तर पनि म चाहिँ कस्तो भने घरमा भाँडा चाहिँ माझ्दैन थियो मलाई दिँदैन थियो भाँडो जस्तो घरहरू बरालमा त्योभन्दा अरू
1: छोरी मान्छेले यो गर्नुपर्छ भन्छ नि त होइन गाउँमा पहिला
0: बोक्ने कामहरू मात्रै बढी गर्थ्यो नि त म बोक्ने त्यहाँ गएर लिएर आउने होइन कहिले पनि नाइ भन्थेन म सानैदेखि तपाईँले मलाई कुनै चिजको प्रस्ताव आयो ल्याएर आयो भने म त्यो चिज यस्तो खुसी यस्तो गरौँ न भन्यो नि म यस्तो हेर्छु सक्ने खालको छ कि छैन के कस्तो छ त्यसले अप्ठ्यारो पार्छ कि पार्दैन हामीलाई होइन म हेर्छु अनि त्यसपछि ओके गरौँ भन्ने टाइपको हुन्छ क्या म चाहिँ कहिले नै भनिदिनु जस्तो अहिले नै फिल्मको सुट पनि कहाँ हाम्रो प्लान थियो र
1: त्यही
0: थिएन नि त तर ओके होइन म सबै बुझौँ जस्तो डान्स युनिभर्समा नि म उहाँले प्रस्ताव गर्नुभयो म सब स्टुडियो चारेँ नानीहरूसँग यस्तो आएको छ हामी के गर्ने ओके झन् राम्रो भन्नुभयो राम्रै भयो
1: जस्तो अब चाहिँ हामी हङकङको कुरा गरौँ होइन हङकङको नेपाली समुदाय तपाईँलाई कस्तो लाग्छ हामी कहाँ छौँ
0: यस्तो छ मलाई चाहिँ कस्तो लाग्छ भने हाम्रो जति पनि नानी बाबुहरूको लागि जस्तो तपाईँले भन्नुभएको छ नि हाम्रो यङ नानीहरूको लागि तपाईँले काम गरिराख्नु भने जस्तै उहाँले पनि हाम्रो नानीहरूको काम हो यो काम गरिराख्नु भएको छ हामीले त्यसमा चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने टाइपको चाहिँ हुनुपर्छ
1: भनेको चाहिँ प्यारेन्ट्सहरूले चाहिँ हजुरले जति अब गरिदिनु भएको छ नि हजुरले होइन त्यो चाहिँ एप्रिसिएट गरोस् जस्तो चाहिँ लाग्छ तपाईँलाई
0: अबको समाजले नि गर्नुपर्छ प्यारेन्ट्सहरूले नि गर्नुपर्छ किनभने हामीले बच्चाहरू जब बिग्रिने टाइममा एउटा चिजमा हालिदियो भने त्यो नानी कहिले पनि बिग्रिँदैन जस्तो अहिले पहिला पहिला त गेम मात्रै थियो अहिले पो अब डान्स आइसक्यो सिङ्गिङ आइसक्यो होइन स्टुडियो छ बाटोमा नि नाचेर टाइम पास गरिरहेको छ नि त अहिले त तर पहिला त थिएन जस्तो एउटा मात्रै गेम थियो है तर त्यो गेममा हालिदिएपछि नानीहरू त्यस्तो त्यो बिग्रिने टाइममा बिग्रिन्थेन होइन एउटा उस राम्रो बाटो लिन्थ्यो उनीहरूले त्यस्तै आमा बाबाहरूले पनि त्यही गर्दा राम्रो हुन्छ बच्चाहरूलाई चाहिँ सकेसम्म अहिले त उसलाई के मनपर्छ डान्स मनपर्छ कि गेम मनपर्छ कि के मनपर्छ बरु नपढोस् होइन
1: पढ्नै पर्छ भन्ने छैन
0: मैले म नपढिकन पनि त मैले त्यो बेलामा साइक कोचर गरेर पनि त जब जाइखाएको मान्छे हो नि त म होइन त्यही भएर हामीले जसरी पनि इमान्दार हुन पर्यो मेहनती हुन पर्यो हार खानु भएन सकिन्छ त्यस्तो लाग्छ है मलाई चाहिँ
1: एकदमै गहन कुरा
0: हो होइन त्यस्तो लाग्छ मलाई चाहिँ मेरोमा जे छ मैले त्यही भनेको
1: होइन हामी चाहिँ आज म पनि अब पार्ट अफ हङकङकै अब नेपाली सोसाइटीबाट र तपाईँलाई चाहिँ अब लामो समयसम्म देख्दा होइन हेर्दाखेरि मलाई जहिले पनि के लाग्छ भने खुसी दिदी चाहिँ एकदमै साइलेन्ट बस्नुहुन्छ तर उहाँको सपोर्ट चाहिँ एकदमै ठुलो छ हाम्रो नेपाली समुदायलाई जसरी अब हाम्रो अब पहिचानको कुरा नै हो नि त अब फिल्म मेकिङहरू भन्ने अनि गीतहरू बनाउने अब प्रमोट गर्ने आफ्नो डान्सहरू भनेको त्योमा चाहिँ ठुलो योगदान गर्नुभएको छ जस्तो लाग्छ क्या मलाई
0: म पनि भन्छु यो त होइन मैले गरेको पनि छु किनभने अबको आउनेको म्युजिक भिडियो तपाईँले हेर्नु होला मैले हरेक स्टुडियोको नानीहरू बटुलेर उनीहरूलाई एउटा बाटोमा र सानो क्लिप बनाउँदो र त्यसमा धेरै फरक हुन्छ भनेर म लगाएर उहाँलाई खेलाएको छु तर यस्तो राम्ररी नाच्नु भयो क्या नेपालीमा उनीहरू
1: नेपाली गीतमा
0: हो हाम्रै कल्चरको गीतमा यस्तो राम्रो नाच्नु भयो मङ्किलमा अब त्यो चाहिँ म्युजिक भिडियो आउँदाखेरिमा चाहिँ अफकोर्स हाम्रो नानीहरूले नि प्यारेन्ट्सहरूले हाम्रो सङ्घ संस्थाले हाम्रो हङकङमा रहनु सबैले चाहिँ केही न केही चाहिँ अलिकति ह्याप्पी चाहिँ हुनुपर्छ मैले गरेको काममा किनकि मैले पनि त मेरो लागि त होइन
1: होइन मैले अघि भनिहालेँ नि जुन हाम्रो आफ्नो आइडेन्टिटी छ होइन त्यसलाई प्रोटेक्ट गर्न त्यसलाई प्रिजर्भ गर्नलाई होइन र हामी चाहिँ अब अन्तिम अन्तिममा छौँ होइन अब हामीलाई सुनेर बस्नुहुने कतिजनाले चाहिँ अब हजुरलाई सुनिराख्नु भएको छ अथवा अब अन्तिममा चाहिँ अब हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ
0: त्यही हो थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो साप्ताहिक सन्देश परिवारलाई र यहाँसम्म बोलाएर एउटा केही शब्दहरू बोल्ने मौका दिनुभएकोमा र सम्पूर्ण हङकङमा रहनुहुने सङ्घ संस्था र सम्पूर्ण दिदी दाई भाइ बहिनी सबैले मलाई सपोर्ट गर्नुभएको छ उहाँले गर्दै नै आज म यहाँ छु र उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले उहाँहरू उपस्थित भएको भएपछि मेरो त्यो सो नै अर्कै माहौल हुन्छ होइन र मैले पनि केही हदमा राम्रै म्यानेज गरेको हुन्छु नै त्यस्तै हो र सबै नानीहरूलाई नि उहाँहरूलाई के इच्छा छ होइन म हमेसा म उनीहरूको लागि रेडी छु साथको लागि
1: भोलि तपाईँहरूलाई पनि अब खुसी दिदीको केही सपोर्ट चाहियो भने सम्पर्क गर्नुहुन् कसरी सम्पर्क गर्नु तपाईँलाई
0: होइन सबैसँग म नजिकै छु होइन
1: नजिकै
0: छु सबैसँग नजिकै छु तर उहाँले उहाँहरूको मनको कुरा भन्दा हुन्छ किन म पनि त उहाँलाई बुझ्दिनँ
1: कतिपय
0: फेरि अब
1: एक्सपेक्टेसन के हुनसक्छ
0: रिल्स बनाएर त नाचिरहेको हुन्छ तर त्यो फेरि फिल्डमा जान उहाँहरू पनि अलिकति अड मान्नुहुन्छ नि त त्यही भएर नानीहरूलाई चाहिँ म चाहिँ के भन्छु भने तपाईँहरूको जुन मेहनत जुन उहाँहरूसँग भएको ट्यालेन्ट छ नि त्यसलाई चाहिँ हामीले देखाउनु

मौसमी इन्फ्लुएन्जा कोभिड-19 र अन्य श्वास प्रश्वास सम्बन्धी रोगहरूको रोकथाम यस मौसममा सतर्क रहनुहोस्. इन्फ्लुएन्जा कोभिड-19 र अन्य श्वास प्रश्वास सम्बन्धी रोगहरूको जोखिम अझै कायमै रहेको छ. व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुहोस्. खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाकलाई टिसु पेपरले छोप्नुहोस्. तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा

गर्भवती महिलाहरूले समयमै COVID-19 को बुस्टर खोप लगाउनुहोस्. थप जानकारीका लागि सेन्टर फर हेल्थ प्रोटेक्सन को वेबसाइट www.csp.gov.sk मा जानुहोस्. श्रोता साथीहरू, हामीले राख्यौँ गरौँ कि मिठो बोल भन्ने एकदमै मिठो गीत, र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ, र आशा छ तपाईँहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने. र यो गीत चाहिँ मैले स्पेसली हाम्रो खुसी दिदीलाई पनि डेडिकेट गर्न चाहन्छु हाम्रो रेडियो कार्यक्रमको तर्फबाट. आज चाहिँ हामीले खुसी दिदीको कुराकानी सुन्यौँ, र उहाँले चाहिँ अब स्पेसली युथहरूलाई एकदमै धेरै इन्गेज गराउनुहुन्छ डान्सिङमा, कता कता गीतको लागि पनि लडेर जानु हुन्छ, नेपालतिर पनि लानुहुन्छ, रिस्ता गुरुङलाई नेपालमा लगेर डान्स युनिभर्सको विनर पनि बनाउनु भयो. अब उहाँको मात्रै उहाँको सपोर्ट साथै अब सबैजनाको सपोर्टले चाहिँ अब अहिले अब रिस्ता गुरुङ चाहिँ नायिका पनि भन्दैछन्. अस्ति मुभी हङकङमा भिडियो सुट गर्न पनि आएका थिए होइन, यो चाहिँ अब मैले देखेको कुरा. अनि खुसी दिदीको कुराकानी तपाईँहरूलाई कस्तो लाग्छ पक्कै पनि लेखेर पठाउनु होला. र आज चाहिँ हामीलाई धेरै पत्रहरू पनि प्राप्त भएको छ, र पत्र पढ्न चाहन्छु. र आज चाहिँ हाम्रो नयाँ साथीहरू हुनुहुन्छ जसले चाहिँ हामीलाई पत्र पठाउनु भएको छ, र सोनी हुनुहुन्छ उहाँ चाहिँ. उहाँले चाहिँ टु साप्ताहिक सन्देश, नमस्ते. फर्स्ट अफ अल आई वुड लाइक टु स्टार्ट अफ बाई सेङ यु गाइज आर डुइङ अ ग्रेट जब भनेर भन्नुभएको छ. धन्यवाद, अनि थ्याङ्क यू फर लिसनिङ टु टु अस लिसनर्स भनेर पनि भन्नुभएको छ. धन्यवाद. र हामी सबै लिसनर्सहरूले उहाँको पत्र पनि सुन्नुहुन्छ होला, उहाँले थ्याङ्क यू भन्नुभएको छ. र अन्तिममा चाहिँ एउटा गीत मेरो हस्बेन्ड समीरलाई सुनाउन चाहन्छु भन्नुभएको छ, माया गर्नु ल भन्ने, भाइ जोन चामलिङ राई भनेर भन्नुभएको छ. र फ्रम हिज यो चाहिँ उहाँले आफ्नो हस्बेन्ड समीरलाई डेडिकेट गर्न चाहन्छु भनेर भन्नुभएको छ. अनि लास्टमा चाहिँ अब पत्र पढिदिनु भएकोमा, हामीलाई समय दिनुभएकोमा चाहिँ थ्याङ्क यू भनेर भन्नुभएको छ सोनीजीले. एकदमै छोटो मिठो पत्र लेख्नुभएको छ, धन्यवाद सोनीजी तपाईँको पत्रको लागि. र हामीसँग जोन चामलिङ राईको यो माया गर्नु ल भन्ने चाहिँ छैन, तर अब हामीसँग चाहिँ हावा जस्तै भन्ने छ जोन चामलिङ राईजी, जोन चामलिङ राईको स्वरमा रहेको गीत. र हामीसँग अर्को पनि पत्र छ, यो पत्र पनि पढ्न चाहन्छु. यो पत्र चाहिँ लिम्बू साथी भनेर लेख्नुभएको, बाथी भनेर लेख्नुभएको छ. उहाँको नम्बर छ 16397 16397 26 छ उहाँको नम्बर. उहाँ लेख्नुहुन्छ, डियर टिका राणा अनि डक्टर छुरा, थ्याङ्क यू सो मच फर रिडिङ माई लेटर. आई वान्ट टु डेडिकेट द सङ सम्झनामा बाई निमा रुम्बा ओर एनी सङ बाई अरुण थापा फर अस्मिता गुरुङ अस्मी राई भनेर भन्नुभएको छ. थ्याङ्क यू लिम्बू साथी हुनुहुन्छ होला सायद. र यहाँ मैले चाहिँ दुईवटा पत्रहरू पढिसकेको छु, र हामीसँग अब समयको पनि एकदमै लिमिटेसन छ, त्यस कारणले चाहिँ हामीले यो दुईवटा पत्र पढिसके तापनि हामीले एउटा मात्रै सङ बजाउन चाहिँ अब हामी बजाउनु पर्ने हुन्छ. त्यसैले चाहिँ अब जुन चामलिङ राईको स्वरमा रहेको गीत चाहिँ हामीले लास्ट विक पनि बजाएका थियौँ, र अर्को माया गर्नु ल भन्ने चाहिँ हामीसँग छैन आज. त्यस कारणले चाहिँ हाम्रो लिम्बू साथीजीले सुन्न चाहनुभएको गीत पक्कै पनि हाम्रो सोनीजीले पनि मन पराउनुहुन्छ होला भन्ने हामीलाई लाग्छ. र उहाँले चाहिँ उहाँको हस्बेन्डलाई डेडिकेट गर्न चाहनुभएको थियो, र उहाँको हस्बेन्डले पनि पक्कै मन पराउनु हुनेछ भन्ने हामीलाई लाग्छ. त्यसैले अब हामी राख्न चाहन्छौँ निमा रुम्बाको स्वरमा रहेको सम्झनामा पनि भन्ने गीत, र आउनु सुनौ यो गीत. र यसपछि पनि हामीसँग पत्रहरू अझै बाँकी छ, पक्कै पनि लिएर आउनेछौँ.

के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 वटा रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ।

0: तपाईले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हर पल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्। विभिन्न रोजगारी ढाँचाहरू अन्तर्गत श्रमिकका अधिकारहरू। केही मानिसहरूलाई यस्तो गलत बुझाइ हुन सक्छ कि कम कामको घन्टा वा छोटो अवधिको रोजगारीमा रहेका कर्मचारीहरू श्रम कानुनद्वारा सुरक्षित हुँदैनन्। यो गलत धारणा हो। फुल टाइम वा पार्ट टाइम जुनसुकै प्रकारको भए तापनि र कामको घन्टा जतिसुकै भए तापनि रोजगार अध्यादेश इम्प्लॉयमेंट ऑर्डिनेंस को दायरा में पर्ने सबै कर्मचारीहरू पारिश्रमिक भुक्तानी को सुरक्षा र कानूनी विधा का सुविधा जस्ता आधारभूत संरक्षण का हकदार हुन्छन्। निरंतर समझौता कंटिन्यू कंट्रैक्ट अंतर्गत रहेका र रोजगार अध्यादेश में उल्लेखित योग्यता का शर्तहरू पूरा गर्ने कर्मचारीहरूले कानुनी बिदाको तलब र बिरामी भत्ता जस्ता थप सुविधाहरू पनि प्राप्त गर्ने हक राख्छन्। थप जानकारीका लागि कृपया श्रम विभागको वेबसाइट www.labor.gov.hkमा हेर्नुहोस्। हामीले राख्यौँ अर्को गीत निमा रुम्बाको स्वरमा रहेको साँझमा पनि भन्ने र हामीसँग अर्को पनि पत्र छ। पत्र पढ्न जाँदैछु। पत्र चाहिँ हामीलाई राई गौतमजीले पठाउनु भएको टाइलामबाट र उहाँको नम्बर छ 1590025 1590025 छ र उहाँले चाहिँ लेख्नुहुन्छ डियर टिकासिस थ्याङ्क यू सो मच फर रिडिङ माई लेटर र आज म मेरो पत्र मित्रका लागि दुई शब्द भन्न चाहन्छु प्रिय अस्मितालाई भनेर एकदमै लामो लेख्नुभएको छ उहाँले र उहाँको चाहिँ अब हामीसँग टाइम नभएको कारणले चाहिँ पढ्न असमर्थ छौँ। उहाँले चाहिँ गीत जस्तो लेख्नुभएको छ एकदमै लामो र पछि चाहिँ हामीले समय अलि लामो भएको बेलामा चाहिँ पढ्नेछौँ र उहाँले चाहिँ अन्तिममा एउटा गीत मोहनी लाग्ला है भन्ने नारायण गोपालको सम्पूर्ण लिसनरहरूलाई चाहिँ डेडिकेट गर्न चाहन्छु र स्पेसली अस्मिता गुरुङलाई र असमी राईलाई सुनाउन चाहन्छु, डेडिकेट गर्न चाहन्छु स्पेसली भनेर भन्नुभएको छ। र हाम्रो राई गौतमजीलाई धन्यवाद तपाईँको यो पत्रको लागि पनि। र भने हामी हाम्रो साथी राई गौतमजीले सुन्न र सुनाउन चाहनुभएको गीत राख्न चाहन्छौँ।

श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश। र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू हाम्रो रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीलाई सेयर गर्न चाहनुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ, र पोस्ट बक्स नम्बर छ 70200। र हामीलाई चाहिँ पत्रचार गर्दै गर्नुहोला, र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो पक्कै पनि लेखेर पठाउनुहोला भन्दै हामी भने रेडियो कार्यक्रम साप्ताहिक सन्देशबाट बिदा हुन चाहन्छौँ। र हामीले तपाईँहरूका लागि छोडेर जाँदैछौँ नारायण गोपालको स्वरमा रहेको मोहनी लाग्ला है भन्ने, र यो गीतलाई इन्जोय गर्दै गर्नुहोस्। हामी भने बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।